دوست کے لائک شیئر کرنا. ہلو ہلو ہلو ہلو. مدنی کہتی ہیں اس دن پپو پیار سے بات کر رہی تھی, پھر مجھے لگا یہ اے آئی تو نہیں نا, ہو بھی سکتا ہے. اخلاق بلوچ بھائی میرے سن رہے, کہتے نائس شو, تھینک یو تھینک یو. अच्छा सादिया तुम गाने की फरमाइश कई कोशिश कहती तारी पसंद जो गानों लाइदा से मोहम्मद सलमान भा सके बुधे पो वेलकम जी अखलाक भा तुम टॉपिक जो जवाब दिनो है यो भी सही आ जगह समझ में नहीं अचे उनके चवंदा कर बाकी जगह समझ में इंदो ना पो उन्हें हता ताके खुद की मिलंदी. ہاں جی بی گال نا ڈاڈو بھلو گانوں جی کو سا بدھو سی ہی وارو سانگ بھی سانجی لسٹ میں ہے سو ہن کے بھی بدھنا سی ان جی فرمائش سان کے سانجی اداس لڑکی کئی ہے.

0: लाइ उमर जी हद कोन्हे कंहिं बि जॻह ते वैक्सीन कंहिं बि उमिरि ते पोलियो लॻी सघे थो कंहिं उमिरि ते वैक्सीन करे सघे थी पर रेशियो वधीक 10 सालनि खां घटि आहे तंहिंजे करे असांजो रिक्वेस्ट आहे त सभिनी खे बूस्टर डोज़ लॻाए
1: تہذیب و ثقافت سے سجی سندھ کی مہمان نواز دھرتی
2: جس کی فضاؤں میں رچی بسی ہے بن کے محبت کا ساز جی اے ایف ایم کی آواز
1: جی اے ایف ایم نیٹورک سندھ کی آواز
3: حق سچ جو آواز گیت سنگیت جو آواز جی اے حیدرآباد مٹیاری ایف ایم 91.6 سندھ جو آواز بدلدا رہو